0: السلام علیکم ادا.
1: وعلیکم السلام ادا. چھو پریشان آئیں
0: ادا؟ نو دکان کھولیا تم پر ہلے ہی نہ تو چھا کجے
1: ادا؟ دکان جی مشوری کرائی تھئی
0: نہ ادا؟
2: یار اجی کل شہرن توڑے گوٹھن میں جی میرا پر ایف ایم 94 ہی ہلے تھو. مو پنجو دکان کھولیو تو ایف ایم میرا پر تے پبلسٹی کرائی. کاروبار اڑو کامیاب ہو جو ایڈ بند کرانے تے دلی نہ تھی چوی.
0: مجھے دکان جی بے ڈرندی.
1: ہاں ادا کاروباری اشتہارات عام اطلاع میلاد مجلس سالگرہ جی مبارک مطلب ہر قسم جی ایڈورٹائزنگ ہلندی.
0: ادا جلدی کر مکھے بونجی ایڈریس تو بدا.
2: آفیس جی میرا پور ایف ایم 94 نزد گرلز ڈگری کالج حالانی روڈ میرا پور.
1: رابطے لائے حاکم علی جس کانی
3: 03013992836.
4: مہراب پور کے ہو تو آواز بھی مہراب پور کی ہے. سنتے رہو جی ایف ایم 94.
5: خوش جی واہی تو جہان واہی صحت واہی تو سب کچھ آہی. پروگرام صحت کی گال میں اسان جو اسٹوڈیو میں موجود ہوتا ہے سندھ جا مشہور و معروف ڈاکٹر منظور حسین میمن صاحب جے مختلف بیماریوں بابت جان ڈیندا آہن. ڈاکٹر صاحب کراچی اسلام آباد نواب شاہ جا مشہور و معروف ڈاکٹر ہیں. جرمن ہومیوپیتھی کلینک ساموں ودھن پوٹرا پیٹرول پمپ گورڈی کبی روڈ مہراپور میں اج کل مریضن جو علاج کرنا ہن. جرمن جے کی جرمنی ملک ہے جرمنی جی فرنچائز ہے ڈاکٹر صاحب جی جے کی کراچی میں بھی ہے حیدرآباد میں بھی ہے اساں جے مہراپور شہر میں ڈاکٹر صاحب جی تاون سائیں تے کھولی ہوئی جو ڈاکٹر صاحب اصل ہتان جی عوام تے اگڑی اسپیشلی مہربانی کی اویئرنیس میسیجز مختلف بیماریوں بابت جان پہچان کے سلسلے میں ڈاکٹر صاحب ایف ایم ریڈیو تے اچھی کرے یا ہتے 2021 میں اچھی کرے جکا کلینک کھول رہی ان جو آغاز کیا. چھو جو ڈاکٹر صاحب جو چوڑا ہے کا بھی بیماری لا علاج نہ یقیناً یہ ہی ہے کا بھی بیماری لا علاج نہ ہے کدیں بھی اواں کے مایوس نہ تھیڑو شفا دین والی ذات اللہ تعالیٰ جی ہے. کافی اڑا مریض جے مختلف وجن وجن اسپتال میں وجن وجن ہاسپٹلس میں لا علاج تھی کرے آیا ڈاکٹر صاحب وٹ آیا اللہ تعالیٰ جی حکم سے الحمد للہ وہ شفا یاب تھیا اج وہ تمام گھنو خوش ہیں اج بھی ڈاکٹر صاحب کے دعاؤں ڈیندا رہندا آہن. ڈاکٹر صاحب ہومیوپیتھی کنسلٹنٹ فیملی فزیشن آہن 30 سالن کا ودھیک ڈاکٹر صاحب جو تجربہ آہی اواں کے اگر گردے جی پتھری آ پتے جی پتھری آ مسالے جی پتھری آ پائلس آہن گلے جا گدود آہن نک جی ہڈی ودھیل ہے اواں کے آپریشن کرائن جی ضرورت نہ ہے انہن جو بغیر آپریشن جے کامیاب علاج کیا ونے تو کیڑو بھی پرانو اواں کے جوڑن جو سور ہے گوڈن جو سور ہے نک کن گلو پرانو نزلو نچھو متھے جو سور اد متھے جو سور نظر جی کمزوری کن جو وہن کن جو سور گھٹ بدھن میں اچن شوگر ہے بلڈ پریشر ہے دل جا مرض ہے فالج کھنگ ٹی بی مادے جو سور مادے جی السر تری جو ودھن جگر ہیپاٹائٹس بی سی گردن جو انفیکشن چہرے جو رنگ سانورو چہرے جی خارش فٹ فرڈیوں بارن میں قد جو نہ ودھن یا جن عورتن جو وزن نتھو ودھے یا جن جو وزن ودھی ونے تو عورتوں مردن کے پوشیدہ بیماریوں جو ڈاکٹر صاحب کامیاب علاج کرتا ہے. تو اسانے پروگرام میں بذریعہ لائیو کال شامل تھی سکو تھا 0301-2196-851 کال کر سکو تھا کئی بھی وقت ڈاکٹر صاحب سے رابطہ کر سکو تھا. ڈاکٹر صاحب ہر اربع خمیس جمعہ چھنچھر آچر سومر تے صبح جو 10 کا شام 5 وگے تائیں جرمن ہومیوپیتھی کلینک ساموں ودھن پوٹرا پیٹرول پمپ کوٹلی کبیر روڈ مہراپور میں مریضن جو علاج کندا آہن. دوستن کی اسی چوندا ہے تو اویں زیادہ کھان زیادہ پروگرام میں کالز کرے ڈاکٹر صاحب کا کہیں بھی بیماری بابت معلومات وٹھی سکو تھا پوچھی سکو تھا ڈاکٹر صاحب اواں کے معلومات دیندو. تو سب کا پہلے اساں ڈاکٹر صاحب کے خوش آمدید چوندا. ڈاکٹر صاحب السلام علیکم.
6: وعلیکم السلام سر.
5: ڈاکٹر صاحب ٹھیک آہے تو ٹھیک آہے
6: جس اللہ تعالی جا کرونا احسان
5: تمام گھنے مہربانی ڈاکٹر صاحب کہڑے موضوع بابت اساں جے موضوع بدھندڑن کے جان دیندا پنج دین جے کی تاں تے ویندا ہو اوہ بھی ضرور اساں کے بدھائندا جی اساں جا موضوع بدھندڑ جو کو اسو من آسانی سان سمجھ سکن.
6: اعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم صلی اللہ علیہ وسلم پہلا تعریفوں ان پاک چوں جے کو اسا کے جاری تو خارائے تو روزی دی تو خوشی دی تو اے سبنی زمین آسمی عثمانی آفتن خواہ محفوظ رکھے تو اصل پروگرام سے اچھی گال بر وقت ٹائم تے روزانہ نشر تھی ہے کوشش کرنا ہوں تو ہر وہ جان جے کہ اساں گھر بیٹھے موزین لسنرس ہیں یا دوست ہیں یا پیشنٹ حضرات ہیں بدھن ہیں تو ان تھی پہنچائے سکوں جے لاسٹ ٹائم جو ہے سو ایکڑی غذا کے حوالے سے پروگرام کیا ان کے تمام گھنو سبنی سارایو ہے میسیجز میں بھی یہی جو ہے سو ریکویسٹ کی تو آئندہ بھی اساں کے کچھ اڑے ہی جو ہے سو غذاؤں کے بارے میں جی جان جی اساں بیماری کے حوالے سے ٹوٹکا ہوں ان کے حوالے سے یا دیسی ڈسن کے حوالے سے اوی بھی یہ پروگرام اساں جو مشہور ہوں تو اڑی طریقے سے اساں جی کلینک حوالے سے جی ہر مرض کے حوالے سے جرمن ہومیوپیتھک کلینک مشہور ہے جن میں مختلف امراض اواں کی خبر ہے تو نک کن گلے جو گدود ودی ودو ہے یا جو ہے سو کڈنی اسٹون ہوں ہے یا پتے کی پتھری یا جو ہے سو میدے کی تیزابیت یا میدے کی جی بھی بیماری ہوں ہیں یا جوڑن جو سور یا کن رگ کی جو ہے سو سور ہوں کن رگ کی جی تکلیف ہوں ان حوالے سے یا گردن جا جے موہرا جو ہے سو یعنی کم نہ کندا ہیں یا جو ہے سو کمر درد ہوں ہے یا زنانہ مردانہ مسئلہ ہوں یو ٹی آئی انفیکشن ہوں بواسیر جو مسئلہ ہوں ان حوالے سے اساں وٹ ہومیوپیتھک کی ٹریٹمنٹ کئی ویندی ہے جرمن ہومیوپیتھک کلینک مہراپور شہر میں ساموں ودن پوٹا پیٹرول پمپ کوٹڑی روڈ تے صبح جو ٹائمنگ 10 بجے کا شام جو 5 بجے تھی موجود ہوں ہوں اڑے طریقے سے ہفتے جا 6 ڈی جمعہ چھنچر آچر سومر اربا خمیس موجود ہوں انگارے جو ڈی کلینک بند ہوں ہے ان میں ہفتے جا 3 ڈی اساں جو چیک اپ فیس فری رکھل ہوں جو جمعے جو ڈی چھنچر جو ڈی آچر جو ڈی ہوں باقی دواؤں اواں کے وٹنی ہوں اڑے طریقے سے موضوعات کے حوالے سے گال کروں تو سو کہڑے بھی مرض میں جو ہے سو ایک تو علاج کرائیں تمام ضروری ہوں یہ جی اواں اساں 10-15 ہوں یہ بالکل جو تمام بہترین ہیں ایز اے فسٹ ایڈ طور سے یا جو سو فی الحال وقتی طور سے اواں بالکل ہیلپ کرنا ہوں بھی یہ قدرتی شیوں جو ہے سو اساں کھانا گھرجن چو جو قدرتی شیئن سے جو ان میں کو بھی کیمیکل وغیرہ ان کے مہنگ نہ ٹھائی ہیں اللہ تعالیٰ تخلیق کیا ہے جے بھی قسم جو اڑی کیمیکلس والی دواؤں ان میں کیمیکلس ہوں ان کے کوشش کرا کہ تو قدرتی شیوں جے ان موسم میں جی ہر موسم میں الگ الگ فروٹ ہوں ہر جو سو فروٹ جو ہر بھاجی جو الگ الگ جو سو فوائد ہوں اڑے طریقے سے جی اج کل گرمی ہے گرمی میں جی لاسٹ ٹائم تا کے خوڑ ساری شن کے بارے میں بدھا فارمن وغیرہ کے بارے میں اڑے طریقے سے ہر بھی اواں وٹ ڈسو کھیرو ونگو جو ہے سو تمام گھڑو جو ہے سو وافر مقدار میں موجود ہے کھیرو ونگو تمام ایکڑو بہترین چھو جو یہ صرف ایکڑی جو ہے سو جی گال کی جے بھی تمہیں ڈسند جے بیوٹیشنس ہوں یا جے بیوٹی پارلرس میں جے فیشل وغیرہ ہوں جے اسان جو ادڑیوں وغیرہ یہ بدھن تھوں ڈسن تھوں تو ان کے ضرور خبر ہوں کوکمبر جنکے اساں کھیرو چوندا آہوں کوکمبر جو ہے سو فلیور موجود ہوں وہ چمڑی کے لیے جو سو تمام مفید ہوں جے بھی اکھن کے ہٹا ہلکا تھی ویندا آہن یا چہرے تے چھایوں تھی ویندیوں آہن داغ تھی ویندا آہن ایون موہڑا تھی ویندا آہن یا چمڑی میں پٹ تھی ویندی ہے خشکی تھی ویندی ہے تو ان کے لیے جو سو کھیرو ونگو تمام مفید ہوں صرف چمڑی کی بیماری کے لیے نہ بلکہ ان میں 90% جو سو پانی پیل ہوں 90% پانی پیل ہوں جن میں مختلف بیا اجزا شامل ہوں قدرتی طور پہ وٹامنس جے ان میں میگنیشیم کیلشیم پروٹین پوٹیشیم وغیرہ جے اواں جے جسم میں جی کھوٹ ہوں پانی کی وہ پوری کرتی ہے ہڈن کی کمزوری ہوں وہ سو ختم تھی ہے کولیسٹرول کے فائدہ ڈیندی ہے بلڈ پریشر جن جو ودل رہے تو وہ جی کھائن تھا ان کے واد میں ود ہوئی بھی تھدو تو پانچ جگہ تے آئے لیکن ان میں جی اجزا ہیں ان میں جی قدرتی صلاحیت رکھل ہے وہ جی اصا کے السر نہ چھڑی ہے میدے کی تیزابیت تھی ویندی ہے ننڈے آڈر میں جی سوزش تھی ویندی ہے تکلیف تھی ویندی ہے ان حوالے سے ہی تمام اکثیر ہے جن کے وات میں خشکی رہندی ہوجائے یا جسم میں جو ہے سو یعنی خشکی رہندی ہوجائے وات میں جن کے سمیل ایندی ہوجائے یا جسم میں سمیل ایندی ہوجائے ایون ان میں بھی جی کھیرے ونگے جو استعمال زیادہ ہوں تو یا تکلیف کون تھی روزانہ گھٹ میں گھٹ 2 کھیرا ونگا جو ہے سو استعمال کرن گرجن घणा जी खल लाहे जेको आहे सो इस्तेमालु कंदा आहिनि, लेकिन खल सां जेको आहे सो हिनखे खाइजे। त जेके खल में बि जेके हिन जे में अज़ा हूंदा आहिनि उन्हनि में मुफ़ीद अज़ा हूंदा आहिनि ऐं उन मां वधीक फ़ाइदो पहुचंदो आहे। जे सो जेके बि बीमारियूं आहिनि, हीअ प्रोग्राम बीमारियुनि जे हवाले सां ई हूंदो आहे। इन ई हवाले सां मूंखे ॿुधाईंदो इन्हनि सभिनी बीमारियुनि जो इलाजु होम्योपैथिक दवाउनि रस्ते कयो वेंदो आहे ऐं कुदरती तौर ते जेके हीअ फल फ्रूट सब्ज़ियूं ख़ुदा ताला पैदा कयूं आहिनि असांजे लाइ, त उन में बि अलाह ताला इहा ई हिकमत रखी आहे। इनजे करे एज़ अ फस्ट एड तौर ते तव्हां इहे शयूं इस्तेमालु करे सघो था, त उन सां जेको आहे सो यानी चमड़ी जी बीमारी, चमड़ी जी खुश्की, मैदे जी खुश्की, तेज़ाबियत वग़ैरह, या इवन गर्मी में जेको आहे सो कंहिंखे लू लॻी वेंदी आहे या गर्मी जो मथे में इंतिहाई शदीद सूरु पवंदो आहे, त उन में बि जेको आहे सो खीरो वांगुरु इस्तेमालु करण सां काफ़ी फ़ाइदो पवंदो आहे। ऐं पथरीअ जे लाइ बि जेको आहे सो हूअं बि तव्हांखे ख़बर आहे जेके असांजा गुर्दा हूंदा आहिनि उहे असांजे जिस्म जो एज़ अ फिल्टर यानी धोबी तौरु कमु कंदा आहिनि। अहिड़े तरीक़े सां खीरो वांगुरु वरी गुर्दनि खे जेको आहे सो सफ़ाई तौर ते धोबी तौरु कमु कंदो आहे। यानी जेकॾहिं अव्हां खीरो वांगुरु खाओ था ऐं अव्हांखे जेकॾहिं पथरी आहे, किचरो आहे या इन्फेक्शन आहे, त उनखे हू जेको आहे सो काफ़ी सारो फ़ाइदो ॾींदो आहे। यानी दवा पंहिंजी जॻह ते रही, पर जेकी असां देसी ॾसनि में ॾींदा आहियूं त खीरो वांगुरु बि उन्हनि मां जेको आहे सो हिकु आहे। अहिड़े तरीक़े सां हॾनि जी कमज़ोरी या हॾनि में सूरु हूंदो आहे, त एक्सटर्नली यूज़ तौर ते तव्हां सिर्फ़ु जेकॾहिं खीरे वांगे खे जेकॾहिं गोॾे में सूरु आहे उन ते जेकॾहिं मलींदो त उन में बि फस्ट एड तौर ते अव्हांखे जेको आहे सो काफ़ी फ़ाइदो मिलंदो आहे। वात में जीअं मां ॻाल्हि कई बदबू आहे या छाला थी वञनि था, त उन में बि काफ़ी फ़र्क़ु ॾींदो आहे। एतिरे क़दुर जो जंहिंजी जेकॾहिं का चमड़ी सड़ी पए थी ऐं उते खीरो वांगुरु जी मसाज कबी आहे, त उन में बि काफ़ी जेको आहे सो फ़ाइदो पइजे। इहे हिकिड़ी कुदरती शयूं हूंदियूं आहिनि, इन्हनि जेके फ़वाइद हूंदा आहिनि, इन्हनि जा तिबी फ़वाइद हूंदा आहिनि, कंहिंखे घटि मालूम हूंदा आहिनि। ऐं असांजे प्रोग्राम जो मक़सदु इहो ई आहे त ॿिए ताईं असां अवेयरनेस पहुचायूं, त इहे शयूं अवां ताईं पहुचाइण असांजो जेको आहे सो एम हूंदो आहे। इन जे करे अवां ताईं इहे शइ पहुचासीं त कहिड़े बि क़िस्म जी मैदे जी तकलीफ़ आहे, कब्ज़ आहे, या जेका गर्मी जो असरु आहे, त उन में जेको आहे खीरो वांगुरु तमामु मुफ़ीद आहे। वॾी महिरबानी सर।
5: ऐं दोस्तों तव्हांखे ॿुधाईंदो हलूं, प्रोफेसर डॉक्टर मंज़ूर हुसैन मेमण साहबु असांजे स्टूडियो में मौजूदु, अॼु तमामु घणी ऐं तमामु बहितरीन डॉक्टर साहबु ॼाण ॾिनी त खीरे जा कहिड़ा फ़ाइदा आहिनि, छो जो जेकी असांजी रोज़मर्रा जी खुराक आहे, फ्रूट आहिनि, फल आहिनि, उन्हनि जो असांजी सिहत ते तमामु गहिरो असरु हूंदो आहे। तंहिंजे करे असांखे उन्हनि मां बि फ़ाइदो हासिलु करणु घुरिजे। जीअं हिन वक़्तु तमामु घणी गर्मी आहे, 50-51 सेंटीग्रेड जेको आहे सो गर्मी हली थी वञे पई, इन खां पंहिंजो पाण कीअं बचाइजे। गर्मी जी लुक बि आहे, ॿाहिरि निकिरूं था झोलो आहे, कॾहिं कॾहिं ईअं थींदो आहे माण्हू हलंदे गर्मी में किरी पवंदा आहिनि, बेहोश थी वेंदा आहिनि, रोड ते किरी पवंदा, झंग में किरी पवंदा, किथे भिट ते किरी पवंदा आहिनि। दोस्तनि जूं कालूं बि वठंदासीं, शामिलु कंदा हलंदासीं। हिकु कॉलर लाइन ते मौजूदु आहे, ॾिसूं किथां जो कॉलर हूंदो। अस्सलामु अलैकुम। हेलो, कॉल ड्रॉप थी चुकी आहे। असांजो नंबर तव्हांखे ॿुधाईंदा हलंदासीं, बज़रिया लाइव कॉल तव्हां असांजे प्रोग्राम में शामिलु थी सघो था, 0301-9196-851। त असीं उहो ज़िक्र करे रहिया हुआसीं त फ्रूट ऐं फल जेको आहे सो असांजे सिहत जे लाइ तमामु घणा काइराता आहिनि, फ़ाइदेमंद आहिनि। तव्हां कंहिं बि बीमारी में बि डॉक्टर साहिब खां पुछी सघो था, 0301-9196-851। जीअं गर्मी जी तमामु घणी मौसम आहे, उन में फारवा जेकॾहिं अव्हां इस्तेमालु करियो था तॾहिं बि गर्मी जे लाइ फ़ाइदेमंद आहिनि। ऐं अव्हां खीरो इस्तेमालु करियो था जंहिंखे असीं वंगो चवंदा आहियूं सिंधी में, उहो बि जेको आहे तमामु फ़ाइदेमंद आहे। कॉल जी तरफ़ ईंदासीं, कॉलर लाइन ते मौजूदु आहे। अस्सलाम वालेकुम। दुआ अलहमदिल्ला, केरु साहिबु पियो ॻाल्हाए साईं? ख़ुश आमदी चऊं था हाफ़िज़ सियाल साहिब खे। छा पुछंदा साईं डॉक्टर साहिब खां? मेहरापुर शहर में अचे थो अल्लाह ताला जे हुकुम सां। अॻु में बि अहिड़ा मरीज़ आया आहिनि जिन खे मिसाल तव्हां 6 महीननि जी, पर 15 ॾींहनि जी झटको लॻो उहे बि न बीह सघनि। पोइ नेठि उहे हली हली डॉक्टर साहिबु वटि अहिड़ियूं वीडियोस बि पियूं हूंदियूं, व्यूज़ पिया हूंदा आहिनि जेके असीं ॾेखारींदा आहियूं त भई ॾिसो हे मरीज़ आयो। अल्ला ताला जेको मिसाल असीं FM ते बि हलाईंदा आहियूं, उहे पाण चवंदा आहिनि साईं असांजी नंढड़ी या नंढड़ो हाणे घुमे फिरे थो, सही थी वियो आहे। छो तव्हां रूबरू ॾेखारे वठो त वधीक बहितर थींदो साईं। ऐं इनशाला हिन जो इलाजु मौजूदु अथव, लाॻीतो इलाजु कराईंदो तव्हांजी नंढड़ी घुमंदी। ठीकु आहे साईं, जी साईं डॉक्टर साहब
6: जैसे बिल्कुल शिफा देण जी ज़ात रब ताला जी आहे बाकी इलाज कराइण सुनत आहे इन जे करे ऐं हिकु त नंढड़ो ॿार हूंदो आहे नंढे ॿार जे लाइ असां पहिरियां बि अवां सभिनी खे ख़बर आहे त ॿुधाईंदा आहियूं त रूबरू उनखे ॾेखारियो वञे त केतिरी कंडीशन में जेको आहे सो नंढड़ो मुतासिर आहे उनखे ॾिसी पोइ ई जेको आहे सो अंदाज़ो लॻाए सघिजे थो त उनजी दवा थींदी न थींदी केतिरी थींदी ऐं मां पहिरीं ॻाल्हि की त शिफ़ा रब ताला जे हथ में आहे इन जे करे नंढे खे रूबरू ॾेखारियो वञे
5: प्रोग्राम आहे सिहत जी ॻाल्हि जी महिरपुर एफ एम 94 जो ही आवाज़ असांजे समाज में पहुचे पियो प्रोफेसर डॉक्टर मंज़ूर हुसैन मेमण साहबु असांजे स्टूडियो में मौजूदु जेके हर अरबा ख़मीस जो मौ छंछरु आचर ऐं सूमर ते सुबुह जो 10 खां शाम 5 वॻे ताईं जर्मन होम्योपैथिक क्लिनिक साम्हूं वधण पोटरा पेट्रोल पंप कोटली कबीर रोड महिरापुर में मरीज़नि जो इलाज कंदा आहिनि 0301-96-8051 असांजो लाइव कॉल जो नंबर आहे अवां कंहिं बि वक़्तु डॉक्टर साहब खां पुछी सघो था कंहिं बि बीमारी बाबति कॾहिं बि अवांखे मायूस न आहे थियणो शिफ़ा ॾियण वारी ज़ात अलाह ताला जी आहे ऐं डॉक्टर सिर्फ़ु इलाज कंदो आहे अलाह ताला जे हुकुम सां अलाह ताला जे फज़ल सां काफ़ी अहिड़ा मरीज़ जेके सिहतयाब थी विया आहिनि ठीकु थी विया आहिनि डॉक्टर साहिब जे दवाउनि सां ऐं डॉक्टर साहिबु इलाज कंदो आहे अल्लाह ताला उन्हनि खे शिफ़ा ॾींदो आहे 0301-96-8051 गर्मी जो तमामु घणो ज़ोर आहे शिदत आहे तंहिंजे करे अव्हांखे गर्मी खां पंहिंजो पाण बचाइणो आहे छो जो लाइट बि अक्सर करे ग़ाइबु रहे थी असांजे प्यारे पाकिस्तान जो निज़ाम अहिड़ो ई आहे जो लोड शेडिंग तमामु घणी आहे ऐं त तंहिंजे करे पंहिंजो पाण बचा करियो इन जो बहितरु हल इहो आहे त ख़ासि तौर ते मंझंदि जे टाइम 11 खां वठी अव्हां 3 वॻे ताईं 4 वॻे ताईं बिल्कुलु घर खां ॿाहिरि निकिरण खां पासो करियो पखो वग़ैरह उनजो जेको आहे सो हवा जो थोरो पासो वठो थधि जो छांव जो पासो वठो उस खां पंहिंजो पाण बचा करियो ज़ाहिर आहे ई कारोबार आहे दुनिया जो दस्तूर आहे अवांखे उथणो आहे वेहणो आहे शहर बि अचिणो आहे वञिणो आहे ॻोठ में बि उथणो आहे वेहणो आहे अचणु वञणु सॼो निज़ाम जेको आहे सो हीउ हलाइणो आहे पर एहतियात ज़रूरी आहे तंहिंजे करे पंहिंजो ख़्यालु रखो पंहिंजे सिहत जो ख़्यालु रखो डॉक्टर मंज़ूर हुसैन मेमण साहबु 30 साल तजुर्बो रखंदड़ सीनियर डॉक्टर असांजे स्टूडियो में मौजूदु आहिनि जेके सिहत बाबति तव्हांखे ॼाण ॾेई रहिया आहिनि जीअं अॻियां हफ़्ते डॉक्टर साहिबु हिकु दफ़ो मौजूदु फारा जेके आहिनि उहा इस्तेमालु कयो उहे तमामु थधा आहिनि उन्हनि जो जूस ठाहे इस्तेमालु करियो खीरे जो जीअं डॉक्टर साहिबु अॼु ॿुधाए पियो त तव्हां खीरे यानी वंगे जो इस्तेमालु करियो उहो बि जेको आहे तमामु घणो थधो आहे उनजो असुलु छा आहे जेका इंसान जे यूज़ करे थो उनजो जेको तासीर हूंदो आहे उहो तासीर इंसान जे जिस्म खे त जीअं उनजी स्टेमिना हूंदी त उहा गर्मी जी शिदत खे मुंहुं ॾेई सघंदी इंसान में जॾहिं स्टेमिना मज़बूत हूंदी आहे त उनजी गर्मी जी शिदत खे इंसान मुंहुं ॾींदो आहे फेस कंदी आहे उनजी बॉडी 0301-96-8051-01-96-8501 प्रोग्राम सिहत जी ॻाल्हि जीअं महिरापुर एफ एम 94 जो ई आवाज़ अव्हांजे समातुनि ताईं पहुचे पियो कमर्शियल ब्रेक जी तरफ़ बि वेंदासीं गॾु गॾु रहिजो ॿुधंदा रहो जीअं महिरापुर एफ एम 94
3: आशिक होंडा शोरूम मेहरापुर एटलेस होंडा मोटरसाइकिल जो पुर एतमाद आई मा अख्तियार 3S डीलर आशिक होंडा मोटर्स मेहरापुर जिते नई मोटरसाइकिल जी सेल कंपनी जे मुकरर कयल रेट ते दस्तियाब आहे सर्विस सेंटर एटलेस होंडा लिमिटेड जो वारंटी क्लेम सेंटर सर्विस एरिया जिते होंडा मोटरसाइकिल जी बेहतरीन सर्विस कई वेंदी आहे होंडा कंपनी जा तमाम जेन्युइन स्पेयर पार्ट्स खुसूसी रियायत ते मौजूद आशिक होंडा मोटर्स ते पंहिंजे होंडा मोटरसाइकिल जी ट्यूनिंग करायो कंप्यूटराइज जैपनी स्टेचिंग मशीन जे ज़रिए जंहिंमें मिले थी मोटरसाइकिल जी कारकर्दगी तमामु बहितर फ्यूल एडजस्टमेंट RPM जी एडजस्टमेंट कंप्यूटराइज जापानी मशीन ज़रिए कई वञे थी होंडा जे क्वालिफाइड टेक्नीशियन जे ज़ेर निगरानी आशिक होंडा मोटर्स एड्रेस इंडस बाईपास नस्त रेलवे लाइन मेहरापुर राब्ते जे लाइ आसिम हुसैन आराई 0307-3592120